नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म 3CR कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

0: नमस्कार तथा हार्दिक स्वागत सम्पूर्ण श्रोताहरूलाई मेलबर्न चौतारीको आजको यो कार्यक्रममा। श्रोताहरू समक्ष म लोक आज मेलबर्न चौतारीको यो नियमित कार्यक्रम लिएर हाजिर भएको छु। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 8 गते बिहिबार भदौ शुक्ल पक्षको त्रयोदशी तिथि थियो। आज तदनुसार इस्वी सम्बत 2026 साल सेप्टेम्बर महिनाको 24 तारिक, नेपाल सम्बत 1146। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारन्जरी समुदाय उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौं जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आज कार्यक्रममा यहाँहरू समक्ष साताको समाचार, साताको गीत, यस हप्ताको मेलबर्न वरपरका सामुदायिक खबरहरू र आउँदा दिनहरूमा आयोजन हुन लागेका कार्यक्रमहरूका बारेमा जानकारी प्रस्तुत गर्नेछौ। साथसाथै हाम्रो दैनिक जीवनमा सरोकार राख्ने केही विषयलाई पनि यहाँहरू समक्ष प्रस्तुत गर्नेछौ। मानव सेवा आश्रमको सहयोगार्थ भोलि शुक्रबार मेलबर्नमा एक कार्यक्रम हुन गइरहेको छ। यसै संस्थाका संस्थापक रामजी अधिकारीसँगको कुराकानी पनि कार्यक्रममा समावेश गरिनेछ। समय रहेमा गीत संगीत पनि प्रस्तुत गर्नेछौ। सबैभन्दा पहिला साताको समाचार श्रोताहरूलाई स्मरण गराउन चाहन्छौ। साताको समाचारमा हामीले साताभरिका नेपालका प्रमुख समाचारहरू समेटेर प्रसारण गर्ने गरेका छौं।
1: भोटेकोसी बारीमा सम्पर्कविहीनको संख्या 6150 पुग्यो। विपद प्राधिकरणद्वारा तथ्याङ्क ठुलो हेरफेर। माथिल्लो त्रिशुली एकको सुरुङबाट एकै दिन 11 शव निकालियो। मेलबर्नमा बस्ने नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी शेष खले र जमुना खलेद्वारा बाढी प्रभावित बालबालिकाका लागि 57,85,00,000 रुपियाँ सहयोग घोषणा। बाढीको वैज्ञानिक कारण पहिल्याउन सरकारद्वारा 7 सदस्यीय विज्ञ समिति गठन। संविधान दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको सम्बोधन, प्रतिपक्षको कडा आलोचना। प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिका प्रस्थान गर्नुभयो। सेप्टेम्बर 24 राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने। र जापानमा सुरु भएको 20 एसियाली खेलकुदमा 135 नेपाली खेलाडी सहभागी। नमस्कार, कृतिकाबाट सुन्नुहोस् साताको समाचार विस्तृतमा। साताको पहिलो र सबैभन्दा ठूलो खबर तथ्याङ्ककै हो। सेप्टेम्बर 16 बुधबार नेपालको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अगस्त 26 बाढीमा सम्पर्कविहीन रहेकाहरूको संख्या ठूलो मात्रामा बढाएर 6150 पुर्याएको छ। अघिल्लो दिनसम्म यो संख्या 5179 थियो। प्राधिकरणकी प्रवक्ता शान्ति महतले समाचार संस्था एएफपीलाई बताउनुभयो, जिल्ला कार्यालयहरूबाट विवरण सङ्कलन गरी प्रमाणीकरण गरेपछि तथ्याङ्क संशोधन गरिएको हो। सोही दिनसम्म फेला परेका शवको संख्या 1403 रहेको र तीमध्ये जम्मा 105 मात्र पहिचान हुन सकेको प्राधिकरणले जनाएको छ। सेप्टेम्बर 17 आइपुग्दा मृत्यु हुनेको संख्या 1410 पुगेको छ। चिनिया सरकारी सञ्चार माध्यमका अनुसार तिब्बततर्फ 43 मृत्यु र 519 बेपत्ता छन्। दुवै देशको जोड्दा मृत्यु हुनेको संख्या 1446 र बेपत्ताको संख्या 6669 पुगेको छ। सुरुङभित्रको खोजी अझै जारी छ। सेप्टेम्बर 18 माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङबाट 6 शव निकालिएको थियो। त्यसको भोलिपल्ट अर्थात् शनिबार सोही आयोजनाको अडिट 3 सुरुङबाट थप 11 शव निकालिएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार ती शव सुरुङभित्रको फलामे जालीमा अल्झिएर हिलोमुनि पुरिएको अवस्थामा फेला परेका थिए। सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले सबै शव निकालेको छ र आयोजना क्षेत्र तथा वरपर खोजी कार्य जारी रहेको सेनाले जानकारी दिएको छ। अब अस्ट्रेलियाको नेपाली समुदायसँग सिधै जोडिएको खबर। मेलबर्नमा बस्ने नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी तथा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष खले र उहाँकी श्रीमती जमुना खलेले भोटेकोसी बाढीमा आमाबुवा गुमाएका बालबालिकाको लागि 57,85,00,000 रुपियाँसम्मको दीर्घकालीन सहयोग घोषणा गर्नुभएको छ। अमेरिकी डलरमा यो करिब $40,00,000 बराबर हुन्छ। गत शुक्रबार काठमाडौँमा एमआइटी फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषदबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। परिषदका सचिव दुर्गा प्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष खले हस्ताक्षर गर्नुभएको थियो। समझदारी अनुसार 18 वर्ष मुनिका प्रभावित बालबालिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काइनेछ र शिक्षा, स्वास्थ्य, पोषण तथा मनोसामाजिक सहयोग दिइनेछ। आफन्त मार्फत हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा मात्र लिइनेछ। सहयोग कक्षा 12 निरन्तर हुने फाउन्डेसनले जनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार 1200 भन्दा बढी बालबालिका अहिले अस्थायी आश्रय स्थलमा रहेका छन्। यता सरकारले बाढीको वैज्ञानिक कारण पहिल्याउन र यो विपदको उपयुक्त नाम निर्धारण गर्न 7 विज्ञ समिति गठन गरेको छ। जलस्रोत नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा गठित समितिमा जलविज्ञ नरेन्द्र मानसाक्य, हिमनदी विज्ञ रिजना भक्त कायस्थ, रिमोट सेन्सिङ विज्ञ उत्तम बाबु श्रेष्ठ, भूगर्भविद मेघराज ढकाल, जलविद्युतीय पूर्वाधार विज्ञ हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल हुनुहुन्छ। समितिले बाढीको स्रोतदेखि तल्लो तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ। अहिलेसम्म विचार गरिएका नाममा ग्लेसियर रक एभलेन्च, आइस रक एभलेन्च र रसुवा भोटेकोसी विपद रहेका छन्। वैज्ञानिक प्रमाण सङ्कलनपछि मात्र अन्तिम नाम तय गरिने मन्त्रालयले जनाएको छ। प्रशासनिक तहमा एउटा महत्त्वपूर्ण निर्णय पनि भएको छ। सेप्टेम्बर 18 बसेको मन्त्री परिषदको बैठकले जल तथा मौसम विज्ञान विभागलाई कृषि, वन तथा वातावरण मन्त्रालयको मातहतबाट हटाएर ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयको मातहतमा ल्याउने निर्णय गरेको छ। मौसम पूर्वानुमान प्रणाली, जलस्रोत व्यवस्थापन र जलविद्युतीय आयोजनाबीच समन्वय बढाउने उद्देश्यले यो संरचनागत परिवर्तन गरिएको बताइएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले बेपत्ता बाढी पीडितको पहिचान प्रक्रियालाई द्रुत मार्गबाट अघि बढाउन कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 1400 भन्दा बढी शव फेला परे पनि पहिचान भएको संख्या अत्यन्तै थोरै रहेकाले परिवारहरू कानुनी र प्रशासनिक अन्यलमा परेका छन्। गत शनिबार सेप्टेम्बर 19 नेपालले संविधान दिवस तथा राष्ट्रिय दिवस मनायो। टुरीखेलको सैनिक मञ्चमा भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले सलामी गुल्म प्रस्तुत गर्यो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित उच्च पदाधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो। शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई नागरिकप्रति उत्तरदायी बनाउने राजनीतिक संस्कार बसाल्नुपर्नेमा जोड दिनुभयो। यो वर्षको संविधान दिवस बाढीको पीडाबीच मनाइएको उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधारसँगै मानवीय जीवन, जीविका र भविष्यको संरक्षणलाई समान प्राथमिकता दिएर विकासको पुनर्विचार गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै पारदर्शी नियुक्ति, इमान्दार निर्णय र सुलभ सार्वजनिक सेवा मार्फत मात्र संविधान साँच्चै कार्यान्वयन हुने बताउनुभयो। प्रतिपक्षबाट भने कडा आलोचना आएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मातहत संविधान, लोकतान्त्रिक मूल्य र राष्ट्रिय सार्वभौमिकता गम्भीर सङ्कटमा रहेको दावी गर्नुभयो। सरकारले राज्यका संस्थालाई कमजोर बनाइरहेको र निष्पक्ष विज्ञ छनौटको बहानामा नियुक्तिलाई राजनीतिकरण गरिरहेको उहाँको आरोप छ। अर्कातर्फ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु नै अहिलेको प्रमुख दायित्व भएको बताउनुभयो। नेपाली काङ्ग्रेसले 15 महाअधिवेशनको औपचारिक प्रक्रिया सुरु गरेको छ। सेप्टेम्बर 19 देशभर ओडा अधिवेशन सुरु भएका छन्। पार्टी सभापति गगन थापाले ओडा तहको निर्वाचनमा पुरानो गुटगत आग्रह त्यागेर एकताका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। महिला, दलित, जनजाति र 30 मुनिका युवाका लागि समावेशी कोटा अनिवार्य गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल राष्ट्रसङ्घीय महासभाको 81 अधिवेशनका लागि आइतबार न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भने मंगलबार अर्थात् सेप्टेम्बर 22 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएको छ र सेप्टेम्बर 24 महासभालाई सम्बोधन गर्नुहुनेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 3 दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किनुभएको छ। नयाँ दिल्लीमा उहाँले भारतीय विदेश मन्त्री एस जयशंकरसँग लगानी ऊर्जा र सम्पर्क सञ्जालबारे छलफल गर्नुभएको थियो। भारतीय उद्योग परिसंघद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै उहाँले नेपालमा लगानीको अनुकूल वातावरण रहेको भन्दै भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न आग्रह गर्नुभयो। यता प्रधान सेनापति अशोकराज सिग्देल आधिकारिक चीन भ्रमण सकेर स्वदेश फर्किनुभएको छ। अन्त्यमा खेलकुद। जापानको आइची प्रान्त र नागोया सहरमा शनिबारदेखि सुरु भएको 20 एसियाली खेलकुदमा नेपालका 135 खेलाडी 21 खेलमा सहभागी भएका छन्। प्रतियोगिता अक्टोबर 4 चल्नेछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताका अनुसार नेपालको 211 सदस्यीय टोलीमा 57 महिला र 78 पुरुष रहेका छन्। सबैभन्दा ठूलो टोली कबड्डीको छ जसमा 24 खेलाडी छन्। उद्घाटन समारोहमा मुक्केबाज चन्द्रबहादुर थापा मगर र कबड्डी खेलाडी मनमती विष्टले राष्ट्रिय झण्डा बोक्नुभएको थियो। नेपालले दोहोरो अङ्कको पदकको लक्ष्य राखेको छ। आइतबार महिला भलिबलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ। यसका साथै आजलाई साताको समाचार पूरा भयो। मेलबर्न चौतारी सुन्दै गर्नुहोला। नमस्कार।
0: साताको समाचारपछि कार्यक्रमलाई अघि बढाउने क्रममा अबलाई पालो साताको गीतको साताको गीतमा हामी नेपाली संगीत क्षेत्रका कुनै एक स्रष्टा गायक गायिका गीतकार वा संगीतकारलाई रोजाइमा पारेर उनकै एक गीतलाई प्रस्तुत गर्ने गर्दछौं। हिजो असोज महिनाको 4 नेपाली संगीत क्षेत्रका चर्चित युवा पुस्ताका कलाकार सुगम पोखरेलको शुभ जन्मदिन परेको थियो। त्यसैले जन्मदिनको शुभकामना सहित आज हामी उनै कलाकारको एउटा गीतलाई प्रस्तुत गर्नेछौ साताको गीतमा। गीत बज्नुपूर्व केही चर्चा उनै कलाकारका बारेमा। सुगम पोखरेल नेपाली पप संगीतका एक चर्चित गायक गीतकार र संगीतकार हुन्। उनको जन्म 2036 असोज 4 20 सेप्टेम्बर 1979 मोरङको मंगलबारेमा भएको हो। उनी सन् 1995 सालदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छन्। सुगम पोखरेललाई सानैदेखि गीत संगीतमा रुचि थियो। विद्यालयका कार्यक्रम तथा विभिन्न जमघटमा गीत गाउने क्रममा उनको गायन प्रतिभाको प्रशंसा हुन थाल्यो। सुरुमा भने उनले गायनलाई आफ्नो पेसा बनाउने योजना बनाएका थिएनन्। एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएपछि उनको संगीत यात्राले नयाँ मोड लियो। सन् 1995 माया गर्छु बोलको गीतबाट उनको रेकर्डिङ यात्रा सुरु भयो। त्यसपछि केही प्राय 1995 माया गर्छु बोलको गीतबाट उनको रेकर्डिङ यात्रा सुरु भयो। त्यसपछि केही प्रारम्भिक गीतले

त्यसपछि हाइवे, सूत्र, सुगम यात्रा, स्कूल पाठशाला लगायतका गीती संग्रहहरू आए। उनका चर्चित गीतहरूमा फेरि त्यो दिन, मायाको बाटो, कति दिन बिते, सम्झनामा नआऊ तिमी, स्कूल पाठशाला लगायत पर्छन्। सुगम पोखरेलले नेपाली चलचित्रहरूका लागि पनि गायन, गीत लेखन र सङ्गीत सिर्जना गरेका छन्। मेरो एउटा साथी छ, प्रेम गीत, वडा नम्बर 6, नाई नभन्नु ल 4, म यस्तो गीत गाउँछु लगायतका चलचित्रहरूमा उनको स्वर तथा सङ्गीतको योगदान रहेको छ। सङ्गीत क्षेत्रमा लामो अनुभव हासिल गरेपछि सुगम पोखरेल नेपाल आइडलको चौथो सिजनमा निर्णायक रूपमा पनि जोडिए। यस भूमिका मार्फत उनले नयाँ पुस्ताका गायक गायिकाहरूलाई मूल्याङ्कन र मार्गदर्शन गर्ने अवसर पाए। सुगम पोखरेलको विवाह लिजा पोखरेलसँग सन् 2002 भएको थियो। उनका दाजु सुनिल पोखरेल नेपाली रङ्गमञ्चका चर्चित कलाकार तथा निर्देशक हुन्। समग्रमा सुगम पोखरेलको साङ्गीतिक यात्रा, प्रारम्भिक असफलता, रेडियोमा गरेको सङ्घर्ष र निरन्तर सङ्गीत साधनाबाट स्थापित भएको नेपाली पप सङ्गीतको एउटा महत्त्वपूर्ण यात्रा हो। उनले नेपाली पप सङ्गीतलाई व्यापक युवा श्रोतामाझ पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाउँदछौ। उनीप्रति हिजो परेको उनको शुभ जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै नेपाली सङ्गीतको क्षेत्रले उनको गीत सङ्गीत सिर्जना निरन्तर पाइरहोस् यही कामनाका साथ अब सुनौ साताको यो गीत उनै सुगम पोखरेलको स्वरमा। गीतकार भार्गव सुवेदी, सङ्गीतकार मोहित मुनाल।

तपाईहरू अहिले नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारी सुनिरहनु भएको छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR को 855 AM 3CR को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकैबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। श्रोतावृन्द, कार्यक्रममा अब प्रस्तुत छ हाम्रो स्थायी स्तम्भ आफ्नै कुरा। यसमा हामी भिक्टोरिया र मेलबर्न वरपरका सामुदायिक खबर र सूचनाहरूलाई प्रस्तुत गर्ने गर्दछौँ। साथसाथै यस स्तम्भमा हामी हाम्रो दैनिक जीवनसँग सम्बन्धित विषयहरूका बारेमा पनि जानकारी र चर्चा गर्ने गर्दछौ। सबैभन्दा पहिला सुनौ सामुदायिक खबर। यसलाई प्रस्तुत गर्दै सहकर्मी कृतिका।

0: अस्ट्रेलियन नेप्लिज सिनियर सिटिजन सोसाइटीले बुवा हजुरबुवा र समुदायका ज्येष्ठ नागरिकको सम्मानमा फादर्स डे कार्यक्रम सेप्टेम्बर 20 आइतबार डिगर्स रेस्ट स्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा आयोजना गर्यो। दिउँसो 12 बजेदेखि 4 बजेसम्म चलेको यो कार्यक्रम व्यवस्थापनका कारण पहिले तय भएको मितिबाट एक हप्ता सारिएको थियो। कार्यक्रमको तालिकामा नेपालको बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा मौन धारण, ज्येष्ठ नागरिकका लागि डिजिटल साक्षरता कार्यक्रम र बुवा तथा हजुरबुवाहरूलाई विशेष सम्मान राखिएको थियो। नेप्लिज नेबरहुड कम्युनिटी इन्कर्पोरेटेड स्वयंसेवक साझेदार, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया सहयोगी र अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर स्थल साझेदारका रूपमा रहेका थिए। भिक्टोरियाका नेपाली इन्जिनियरहरूको संस्था सोसाइटी अफ नेपाली इन्जिनियर्स इन भिक्टोरियाको वार्षिक साधारण सभा सेप्टेम्बर 19 शनिबार टिगर्स रेस्ट स्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा आयोजना गरियो। बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म चलेको कार्यक्रमको तालिकामा अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन र नयाँ कार्य समितिको निर्वाचन राखिएको थियो। बिहानको प्राविधिक सत्रमा विशाल सापकोटाले इन्जिनियरहरूका लागि एआई र एजेन्टिक एआई विषयमा छलफल चलाउनु भएको थियो। दिउँसोको विशेष सामुदायिक सत्रमा नेपालको सुरुङ उद्धारबारे प्राध्यापक आर्नोल्ड डिक्सलाई राखिएको थियो। सोसाइटी अफ नेपाली इन्जिनियर्स इन भिक्टोरियाले आफ्ना सबै सदस्य, परिवार र पाहुनालाई कार्यक्रममा स्वागत गरेको थियो। बालाराटमा गणेश उत्सव सेप्टेम्बर 19 र 20 शनिबार र आइतबार बालाराट हाई स्कुलमा आयोजना गरियो। बालाराट हिन्दू टेम्पल एन्ड कल्चरल सेन्टरले प्रस्तुत गरेको 2 दिने यस कार्यक्रमको तालिकामा परम्परागत पूजा, सांस्कृतिक प्रस्तुति, शाकाहारी भोजन र सामुदायिक भेटघाट राखिएको थियो। कार्यक्रम स्थल बालाराटको लेक गार्डेन्समा पर्ने 1726 स्टर्ट स्ट्रिटमा थियो। प्रवेश निशुल्क राखिएको थियो र सबै उमेर तथा सबै समुदायका मानिसलाई आयोजकले स्वागत गरेका थिए। क्षेत्रीय भिक्टोरियामा रहेका नेपाली समुदायका लागि यो वर्षको ठूलो सांस्कृतिक जमघटमध्ये एक हो। जिलोङमा नेपालका बाढी पीडितका लागि कोष सङ्कलन भोज सेप्टेम्बर 21 तारिकका दिन सोमबार साँझ लारा स्पोर्टिङ क्लबमा आयोजना गरियो। जिलोङ नेप्लिज एसोसिएसन, जिलोङ सस्टेनेबिलिटी र लारा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रम बेलुका 5:30 बजेबाट सुरु भएको थियो। सहभागीका लागि 3 कोर्सको नेपाली अस्ट्रेलियाली खाना राखिएको थियो र प्रति व्यक्ति $95 शुल्क तोकिएको थियो। जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली देशमा पारेको असर र त्यसबाट जोगिन समुदायले के गर्न सकिन्छ भन्ने विषयमा जिलङ सस्टेनेबिलिटीका निल प्लमरले सम्बोधन गर्ने कार्यक्रम थियो। कार्यक्रम स्थल लाराको 4 मिल रोडमा रहेको थियो। मेलबर्नमा नेपाल बाढी प्रभावितहरूको सहयोगका लागि क्याम्बरवेल सन्डे मार्केट मार्फत करिब 28,000 अस्ट्रेलियन डलर सहयोग प्रतिबद्धता गरिएको छ। रोटरी क्लब अफ बेल्विनको पहलमा सेप्टेम्बर 6 बजारबाट प्राप्त आम्दानी नेपाल बाढी राहतका लागि छुट्याइएको हो। यसैबीच सेप्टेम्बर 9 साँझ आयोजित क्याम्बरवेल रोटरी कार्यक्रममा नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका टिमले सहभागी भएर नेपालप्रति देखाइएको सहयोग र ऐक्यबद्धताका लागि रोटरी समुदायलाई धन्यवाद व्यक्त गरेका छन्। नेबले यस महत्त्वपूर्ण मानवीय सहयोगका लागि सम्पूर्ण रोटरी सदस्य तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। यसै कार्यक्रममा नेबका अध्यक्ष सुदीप श्रेष्ठज्यूले दिनुभएको छोटो मन्तव्य यहाँहरू सामु प्रस्तुत गर्दैछौँ।
1: First of all, I would like to thank Rotary Club of Bowen, who did the fundraising the other day in the Camberwell market. It raised more than like 28,000 or something that is going straight to Nepal. So the Nepalese community is very thankful for that one. So today, say a few things about Nepalese community in Melbourne here. So first of all, thank you very much for giving me this opportunity. My name is Sudeep Shrestha and I'm the president of Nepalese Association of Victoria, which is NAV. Today I want to briefly introduce our Nepali community in Victoria, share how our community has responded to the disasters in Nepal, and most importantly talk about something that connects us all, which is community, compassion and resilience. So Nepalese Association of Victoria was formally incorporated in 1997. Our purpose was simple: to connect, support and represent our growing community. And today I want to say thank you to Rotary, because what Rotary does, bringing people together through service, is very close to what we do in our community as well.
0: मेलबर्नको ब्रेबुक स्थित क्वाङमिन बुद्धिस्ट टेम्पलमा सेप्टेम्बर 13 आइतबारका दिन ब्रिमब्याङ एन्ड मेरीबरङ इन्टरफेथ नेटवर्कको आयोजनामा नेपाल तथा तिब्बती समुदायप्रति ऐक्यबद्धता जनाउँदै क्यान्डल लाइट भिजिल सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, स्थानीय मेयर तथा काउन्सिलर, नेपाली तथा तिब्बती समुदायका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो। नेपालीज एसोसिएसन अफ भिक्टोरियाले भिक्टोरियाको नेपाली समुदायले नेपालमा आएको विपदपछि विभिन्न राहत सङ्कलन, प्रार्थना, क्यान्डललाइट भिजिल तथा सामुदायिक अभियानहरू मार्फत सहयोग गरिरहेको जानकारी दिँदै सबै सहयोगी समुदायप्रति धन्यवाद व्यक्त गरेको थियो। कार्यक्रममा दिवंगतहरूप्रति श्रद्धाञ्जली, प्रभावित परिवारप्रति प्रार्थना तथा मैनबत्ती प्रज्वलन गर्दै डिफ्रेन्ट फेथ्स डिफ्रेन्ट कल्चर बट वान ह्युम्यानिटी भन्ने साझा सन्देश दिइएको थियो। यसै कार्यक्रममा न्याबका अध्यक्ष सुदीप श्रेष्ठज्यूले दिनुभएको छोटो मन्तव्य फेरि यहाँहरू सामु प्रस्तुत गर्दैछौँ।
2: CR is radical radio, and that means more than just alternative current affairs and political coverage.
3: We're radical because we're an independent media outlet owned and operated by the community.
4: We're radical because we give communities the control of their own shows with their own music in their own languages.
5: We're radical because we provide a media platform for communities to build their own power to create social change.
6: Become a subscriber and support Radical Radio. Call us on 03 9419 8377, or subscribe online at 3cr.org.au/subscribe.
7: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। मेलबर्न र यस वरपर चाँडै आयोजन हुन गइरहेका केही सामुदायिक कार्यक्रमहरूका सम्बन्धमा श्रोताहरूलाई जानकारी गराउन गइरहेका छौं। तपाईहरूको पनि आफ्नो समाज, समुदाय, संगठन वा क्लबहरूमा कुनै कार्यक्रम आयोजन हुन गइरहेको छ भने हामीलाई जानकारी गराउन सक्नुहुनेछ। हामी त्यसलाई यस रेडियो कार्यक्रम मार्फत प्रचार प्रसार गर्नेछौँ। हामीलाई इमेलद्वारा जानकारी गराउन सक्नुहुनेछ melbournechautari@gmail.com। साथै मेलबर्न चौतारीको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब प्रस्तुतिमा यो साताको सामुदायिक सूचनाहरू, यसलाई पनि प्रस्तुत गर्दै सहकर्मी कृतिका।

0: श्रोतावृन्द, यहाँहरूलाई अवगत नै होला, अघिल्लो हप्ता हामीले नेपालको मानव सेवा आश्रमका टिम अस्ट्रेलिया आउँदै हुनुहुन्छ भन्ने सूचना यहाँहरूमा प्रस्तुत गरेका थियौँ। मानव सेवा अस्ट्रेलिया मेलबर्नले कनेक्ट अस्ट्रेलिया थ्रु ह्युमेनिटी नामक च्यारिटी डिनर आयोजना गर्दैछ। कार्यक्रम सेप्टेम्बर 25 शुक्रबार बेलुका 5 बजेदेखि राति 10 बजेसम्म थनबरी स्थित सोभेरेन रिसेप्सनमा हुनेछ। नेपालको मानव सेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारी कार्यक्रमका प्रमुख वक्ता हुनुहुनेछ। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, एनआरएनए भिक्टोरिया, दिदीबहिनी वुमेन्स नेटवर्क अस्ट्रेलिया, फेन्का र सोसाइटी अफ नेपाली इन्जिनियर्स इन भिक्टोरिया लगायतका संस्थाले कार्यक्रमलाई सहयोग गरेका छन्। टिकट तथा थप जानकारीका लागि यहाँहरूले जोग लिम्बुज्यूलाई 04337257455 वा सन्तोष अधिकारीज्यूलाई 04269927977 सम्पर्क गर्न सक्नुहुनेछ। यस कार्यक्रमको मिडिया साझेदार मध्ये मेलबर्न चौतारी पनि एक रहेको छ। नेवागुठी भिक्टोरियाले इन्द्रजात्रा अर्थात् एनिया पुन्नी मेलबर्न आयोजना गर्दैछ। कार्यक्रम सेप्टेम्बर 26 शनिबार बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म डिगर्स रेस्ट स्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरमा हुनेछ। यस कार्यक्रमको ठेगाना 100 डङ्कन्स लेन डिगर्स रेस्ट भिक्टोरिया रहेको छ। नेवा संस्कृति र परम्परालाई जीवित राख्न तथा नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा प्रवेश निशुल्क रहेको छ र यहाँहरू सबै श्रोतावृन्दलाई हार्दिक स्वागत छ। एनआरएनए भिक्टोरिया, नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, अस्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर र ह्युम सिटी काउन्सिलको सहयोग रहेको यस कार्यक्रमका थप जानकारीका लागि यहाँहरूले नेवागुठी भिक्टोरियाका आयोजक टोलीलाई सम्पर्क गर्न सक्नुहुनेछ। नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि ब्राइटन भिक्टोरिया क्रिकेट क्लब र गोर्खा लिजेन्स तास्मानिया बीच च्यारिटी म्याच बायोलेट्रल सिरिज आयोजना हुने भएको छ। 26 र 27 सेप्टेम्बरमा हुने सिरिजलाई प्लेइङ फर द कज स्ट्यान्डिङ फर नेपाल भन्ने सन्देशसहित नेपालप्रति ऐक्यबद्धता र सहयोग जुटाउने अभियानका रूपमा आयोजना गरिएको हो। सिरिज अन्तर्गत सेप्टेम्बर 26 बिहान 9 बजेदेखि 12 बजेसम्म पहिलो खेल र दिउँसो 2 बजेदेखि 5 बजेसम्म दोस्रो खेल हुनेछ। 27 सेप्टेम्बर बिहान 11 बजेदेखि 2 बजेसम्म फाइनल खेल आयोजना हुनेछ। यस अभियानमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया लगायत विभिन्न सामुदायिक तथा खेलकुद संस्थाहरूले सहयोग गरेका छन्। खेल मैदान, प्रवेश र सहभागिता सम्बन्धी थप जानकारीका लागि यहाँहरूले नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका आयोजक टोलीलाई सम्पर्क गर्न सक्नुहुनेछ। नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले भिक्टोरियाभरिका नेपाली सामुदायिक संस्थाहरूलाई एकापसमा जोड्ने उद्देश्यले कम्युनिटी मर्निङ चिया गफ सुरु गर्दैछ। यो अनौपचारिक बिहानी भेटघाट शनिबारदेखि सुरु हुँदै जुम मार्फत अनलाइन हुनेछ र फेसबुक तथा युट्युबबाट प्रत्यक्ष प्रसारण पनि गरिनेछ। संस्थाहरूले आफ्नो परिचय दिन, आफूले गरेको कामको जानकारी बाँड्न र नेप्लिज एसोसिएसन अफ भिक्टोरियालाई सुझाव तथा प्रतिक्रिया दिन यो कार्यक्रम खुला रहनेछ। सुरु हुने मिति, समय र सहभागी हुने तरिकाका लागि नेप्लिज एसोसिएसन अफ भिक्टोरियाको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: ओहो, आज पनि कलेज जान ढिलो भइसकेको छ, छिट्टो गर्नु पर्यो। के मेसेज आयो? काम एप्लाई गरेको थिएँ, त्यही पो हो कि? ए, एटियोबाट पो रहेछ। ओहो, $3,000 ट्याक्स रिटर्न हुने भएछ, लिङ्क पनि रहेछ, प्रोसेस के रहेछ हेर्नु पर्यो, ब्याङ्क डिटेल पठाउनु पर्ने रहेछ, पठाइहाल्छु। आहा, कस्तो पैसाको खाँचो भएको बेलामा ट्याक्स रिफन्ड पो आउने भयो, आएछ फेरि, ए पैसा आए जस्तो छ, आएको छैन त, बरु मेरो खातामा भएको पैसा पनि छैन त, के भयो लौ न।
2: अस्ट्रेलियन ट्याक्स अफिसले कहिले पनि फोन वा टेक्स्ट मेसेजबाट संवेदनशील जानकारी माग्दैन। यदि तपाईँले ट्याक्स अफिसको नाममा अनावश्यक कल वा मेसेज प्राप्त गर्नुभयो भने तुरुन्तै एटीओ को आधिकारिक नम्बरमा सिधै फोन गरेर क्रस चेक गर्नुहोस्। कुनै पनि शंकास्पद गतिविधि लागेमा आफ्नो माई गभ एकाउन्टमा लगइन गरेर कर सम्बन्धित सबै सन्देशहरू राम्रोसँग चेक गर्नुहोस्। फोन वा मेसेज मार्फत तपाईँलाई पैसा फिर्ता गर्नु छ वा जरिवानाको धम्की दिने जस्ता कुराको कहिल्यै विश्वास नगर्नुहोस्। साथै फोन वा इमेलमा आफ्नो ब्याङ्क विवरण पनि कहिल्यै नदिनुहोस्। एक्ट नाउ, स्टे सेक्योर।
3: नेपाली एसोसिएसन अफ भिक्टोरियाद्वारा मेलबर्न चौतारी मार्फत जनहितका लागि प्रस्तुत।
4: मेलबर्न चौतारीलाई सुनिरहनु भएको छ। हामी हरेक हप्ता बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म भिक्टोरियाको मेलबर्न स्थित कम्युनिटी रेडियो 3CR 855 AM यो प्रसारण लिएर सन् 2003 सालदेखि यहाँहरूको सेवामा आउने गरेका छौं। मेलबर्न चौतारीको आजको यो कार्यक्रममा आफ्नै कुरा स्तम्भमा अब प्रस्तुत छ अहिले संसारभर बसोबास गरिरहेका गैर आवासीय नेपालीहरूसँग जोडिएको चर्चाको विषय एनआरएन नागरिकता र एनआरएन कार्डको बारेमा प्रस्तुति। यसको पहिलो भाग हामीले गत हप्ता सुनेका थियौं, आज यो दोस्रो भागलाई सुन्नेछौ। यसलाई प्रस्तुत गर्दै सहकर्मीहरू कृतिका र प्रमोद।
5: नमस्कार। मेलबर्न चौतारी सुनेर बस्नुभएका सम्पूर्ण श्रोताबिन्दमा म प्रमोद सुवेदीको आज हामी एनआरएन सिटिजनसिपको दोस्रो भाग लिएर यहाँहरू सामु उपस्थित भएका छौँ। मेरो साथमा मेरी सहकर्मी कृतिका पौडेल पनि सँगै हुनुहुन्छ। कृतिका, हार्दिक स्वागत छ।
6: धन्यवाद प्रमोदजी।
5: कृतिका, अघिल्लो साता हामीले एनआरएन सिटिजनसिप, एनआरएन कार्डको बारेमा चर्चा गऱ्यौँ। अब यो साता चाहिँ व्यावहारिक समस्याको बारेमा छलफल गराउन हुँदैन?
6: हुन्छ।
5: जस्तो पहिलो प्रश्न आउँछ, एनआरएन सिटिजनसिप लिइयो तर धेरैको गुनासो के छ भने कर्मचारीहरूले चिन्नु हुँदैन, सिस्टमले पनि एक्सेप्ट गर्दैन, अधिकार प्रयोग गर्न पनि किन यति गाह्रो भन्ने के?
6: किनभने सिटिजनसिप एउटा गेटवे डकुमेन्ट हो, त्यसपछि इमिग्रेसन, प्रपर्टी, ब्याङ्किङ अनि जुन कम्पनी रजिस्ट्रेसन, ट्याक्स, नेसनल आइडी र फरेन एक्सचेन्ज जस्ता छुट्टा छुट्टै कानुन र प्रणालीले पनि फरक पार्छ र त्यसलाई चिन्नपर्छ। एनआरएन सिटिजनसिपको कानुनी व्यवस्था आयो तर सबै प्रणाली एकैपटक अपडेट भएनन्। अहिलेको मुख्य समस्या भनेको यही कार्यान्वयन ग्याप हो।
5: यसको सबैभन्दा स्पष्ट उदाहरण चाहिँ हामीले श्रोताहरूलाई के दिन मिल्छ होला त?
6: भिजा।
5: भिजा, ओके।
6: अहिले भ्यालिड एनआरएन कार्ड छ भने नेपाल जाँदा तपाईँले निशुल्क भिजा सुविधा छ, तर एनआरएन सिटिजनसिप मात्रै छ भने भिजा लिनुपर्छ र शुल्क समेत तिर्नुपर्ने अवस्था छ।
5: अनि सिटिजनसिप भएर पनि त्यस्तो?
6: हजुर। अनि यही प्रश्न उठ्छ, राज्यले एनआरएन सिटिजनसिप दिइसकेपछि कम्तीमा एनआरएन कार्ड सरहको इमिग्रेसन सुविधा किन नदिने? यो भिजा शुल्कको मात्रै कुरा होइन, फरक कानुन र प्रणाली बीच कोअर्डिनेसन नभएको स्पष्ट उदाहरण हो।
5: त्यसो भए एनआरएन सिटिजनसिप अहिलेको लागि त्यति प्रयोगमा चाहिँ छैन भन्न मिल्छ?
6: होइन, त्यसरी भन्नु पनि सही नहोला।
5: हजुर।
6: संविधानले गैर आवासीय नेपाली नागरिकलाई आर्थिक, सामाजिक होस् वा सांस्कृतिक अधिकार दिएको छ। प्रपर्टी सम्बन्धी केही कानुनी व्यवस्थामा एनआरएन सिटिजनसिप होल्डरका लागि सुधार र एक्सेप्सन पनि आएका छन्। त्यसैले प्रगति भएको छ तर अधिकार कागजमा हुनु र प्रत्येक सरकारी कार्यालयमा सजिलै प्रयोग गर्न सक्नु फेरि फरक कुरा हो।
5: अनि एनआरएन सिटिजनसिप भएपछि राष्ट्रिय परिचय पत्र, नेसनल आइडी भनिन्छ नि, त्यो पाइन्छ त?
6: यसमा पनि स्पष्ट राष्ट्रव्यापी सार्वजनिक मार्गदर्शन अथवा नेसन वाइड पब्लिक गाइडेन्स पर्याप्त देखिँदैन, त्यसैले पाइन्छ वा पाइँदैन भनेर ब्ल्याङ्केट एन्सर दिनु ठिक हुँदैन। यही अस्पष्टता पनि इम्प्लिमेन्टेसन ग्याप अथवा कार्यान्वयन सम्बन्धी अन्तरकै उदाहरण हो।
5: त्यसो भने सरकारले समस्या समाधान गर्न के गरिरहेको छ त?
6: प्रमोजी, यो विषय सरकारी तहमा उठेको छ। अगस्त 2026 ग्वाङझाउ एनआरएनए एसिया पेसिफिक सम्मेलनको सन्दर्भमा पनि एनआरएन सिटिजनसिपको व्यवहारिक कार्यान्वयन, नेपाल आवत जावत र सम्पत्ति सम्बन्धी समस्या समाधान गर्न कानुनी सुधार अगाडि बढाउने कुरा आएको छ। तर फेरि हामीले एउटा कुरा के याद राख्नुपर्छ भने प्रक्रियामा हुनु र लागू भइसक्नु एउटै कुरा होइन। एनआरएनएले पनि इमिग्रेसन, प्रपर्टी, ब्याङ्किङ लगायतका जुन व्यवस्था छन् यी व्यवस्था हार्मोनाइज गर्न र एनआरएन सम्बन्धी कानुनलाई थप स्पष्ट बनाउन माग गर्दै आएको छ।
5: अनि अहिले कसैको एनआरएन सिटिजनसिप कार्यालयले एक्सेप्ट गरेन भने के गर्ने त?
6: कुन कार्यालय र कुन काममा समस्या आयो त्यसको रेकर्ड राख्नुहोस्। मौखिक रूपमा हुँदैन भनियो भने सम्बन्धित नियम वा रिटर्न क्लारिफिकेसन माग्नुहोस्। नेपाल जाँदा एनआरएन सिटिजनसिप, फरेन पासपोर्ट र भ्यालिड एनआरएन कार्ड भए त्यो पनि साथमा राख्नु राम्रो हुन्छ। प्रपर्टी, ब्याङ्किङ वा ठुलो इन्भेस्टमेन्ट गर्दा मौखिक सूचना मात्रैमा भर नपरी कुनै पनि अफिसियल वेबसाइटको सबैभन्दा नयाँ नियम तथा कानुन हेर्नुहोस्।
5: आजको यो छलफलको निष्कर्ष हामीले के निकाल्ने त?
6: हाम्रो आजको कार्यक्रमको निष्कर्ष, कानुनले अधिकार दिएको छ, केही सुधार पनि भएका छन्, नभएका पक्कै पनि होइनन्। तर इमिग्रेसन, ब्याङ्किङ, प्रपर्टी, नेसनल आइडी र सरकारी प्रणालीहरू बीच अझै त्यो सिङ्क्रोनाइजेसन आवश्यक छ। यसको सबैभन्दा सजिलो उदाहरण एनआरएन कार्ड हुँदा निशुल्क भिजा, तर एनआरएन सिटिजनसिप मात्रै हुँदा अहिलेको भिजा शुल्क। त्यसैले अबको प्रश्न, एनआरएन सिटिजनसिप किन चाहियो होइन? दिइसकेको सिटिजनसिपलाई व्यवहारमा पूर्ण रूपमा काम कहिले र कसरी बनाउने हो?
5: यही सन्देशका साथ आजको विशेष श्रृङ्खला यति नै। अर्को साता अर्को विषयमा फेरि चर्चा गर्न उपस्थित हुने नै छौँ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। नमस्कार।
4: पुनः स्वागत गर्दछौँ श्रोताहरूलाई नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीमा। नेपालको परोपकारी संस्था मानव सेवा आश्रमको सहयोगार्थ मानव सेवा अस्ट्रेलिया च्याप्टरले अस्ट्रेलियामा रहेका नेपाली समुदायका विभिन्न सङ्घ संस्थाहरूसँगको सहयोगमा अस्ट्रेलियाका सबै मुख्य सहरहरूमा च्यारिटीको कार्यक्रमहरू आयोजन गर्दैछ। यसै क्रममा मेलबर्नमा भोलि सेप्टेम्बर 25 तारिक शुक्रबार बेलुकी च्यारिटी डिनरको कार्यक्रम आयोजन हुन गइरहेको छ। यही कार्यक्रमका निम्ति नेपालबाट अहिले यहाँ आउनुभएका यस संस्थाका संस्थापक साथै संस्थाका चेयरपर्सन रामजी अधिकारीसँग गरिएको कुराकानी अब प्रस्तुत गर्न गइरहेका छौँ। मानव सेवा अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको विभिन्न ठुला सहरहरूमा च्यारिटीको कार्यक्रमहरू आयोजन गर्ने भएको छ। यसै क्रममा सेप्टेम्बर 25 तारिक शुक्रबार मेलबर्नमा च्यारिटी डिनरको कार्यक्रम हुन गइरहेको छ। यसै कार्यक्रम वरपर र मानव सेवा आश्रमको बारेमा केही जानकारी गरी दिनुहुन यस संस्थाका संस्थापक श्री रामजी अधिकारीज्यूलाई हामीले टेलिफोन सम्पर्क गरिरहेका छौँ। सबैभन्दा पहिला म उहाँलाई अभिवादन गर्दछु। नमस्कार रामजी अधिकारीज्यू।
7: नमस्कार। हजुर,
4: भिक्टोरियामा नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीमा म कार्यक्रम प्रस्तोता लोक तपाईँलाई हार्दिक स्वागत गर्दछु।
7: धेरै धन्यवाद।
4: अब आजको यो कुराकानीको थालनीमा म तपाईँको यो पछिल्लो यात्राबाटै सुरु गरौँ। पर्थ र एडिलेडको यो कार्यक्रम सकेर अहिले मेलबर्न आइसक्नु भएको छ। दुवै सहरहरूको यो कार्यक्रम सोचे जस्तै सफल बन्यो होला भन्ने हामीलाई लागेको छ। तपाईँलाई कस्तो अनुभव भयो, त्यहाँबाट सुरु गरौँ।
7: हजुर, हामी मानव सेवा आश्रम नेपालबाट म सहित तीनजना साथीहरू हामी यतिखेर अस्ट्रेलिया यात्राको क्रममा छौँ र हामीले शुभारम्भ पर्थबाट गऱ्यौँ। पर्थ र एडिलेडको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर पर्थ र एडिलेडमा रहनुभएका सबै मानवता प्रेमी परोपकारी मनहरूसँग विचार विमर्श गरेर उहाँहरूको साथ प्रेम लिएर हामी यतिखेर मेलबर्न आइपुगेका छौँ हजुर आज।
4: हजुर, अब अलिकति यो हुन त धेरै हाम्रो श्रोताहरूलाई थाहा पनि छ, हामी भिक्टोरियावासीहरूलाई भनौँ अस्ट्रेलियावासीहरूलाई पनि थाहा छ, किनभने योभन्दा अघिल्लो पटक पनि तपाईँहरू एकचोटि आइसक्नु भएको छ यस्तै खालको कार्यक्रम लिएर, होइन मलाई जहाँसम्म जानकारी भन्नु सर,
7: होइन
4: गत साल हो क्यारे। हजुर, अब यो मानव सेवा आश्रम नेपालमा स्थापना भएको मानव सेवा आश्रमदेखिकै छोटो परिचयबाट सुरु गरौँ न, यो चाहिँ स्थापना कहिलेदेखि भयो र कसरी भयो भनेर।
7: हजुर, हामीले 2069 सालमा मकवानपुर हेटौँडामा मानव सेवा आश्रमको स्थापना गर्यौँ। विशेष गरी हाम्रो नाथै नाथले बास गरेको देश भन्छौँ, हाम्रो मातृभूमि हाम्रो नेपाललाई पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथ, मच्छिन्द्रनाथ, स्वयम्भूनाथ, यस्तो धेरै नाथै नाथले बास गरेको देशमा कोही पनि अनाथ भएर, बेसारा भएर, अभिभावकविहीन भएर कोही पनि आमा बुवा दाजुभाइ दिदी बहिनी बाबु नानीहरू सडक पेटीमा बस्नु हुँदैन, अनाथ हुनु पर्दैन भन्ने भावनाले नै हामीले 2069 सालमा मानव सेवा आश्रमको सेवा शुभारम्भ गर्यौँ। अहिले हामी 14 वर्षको पुरा भएर 15 वर्षको भएको छ संस्था, र यो 14 वर्षको यात्रा सम्पन्न हुँदै गर्दा अहिले मानव सेवा आश्रम नेपालको 7 प्रदेशको 23 जिल्लामा अहिले हाम्रो 35 सेवा केन्द्रहरू सञ्चालनमा छ, र ती 35 सेवा केन्द्रको छानामुनि आजको दिनमा 2400 भन्दा बढी आमा बुवा दाजुभाइ दिदी बहिनी बाबु नानीहरू मानव सेवा आश्रमको संरक्षणमा हुनुहुन्छ। धेरैजनाको मानसिक अवस्था कमजोर छ, झन्डै 1500 आमा बुवा दाजुभाइ दिदी बहिनीको अवस्था मानसिक रूपमा कमजोर हुनुहुन्छ भने ज्येष्ठ नागरिक विशेष क्षमता हुनुभएका आमा बुवा दाई दिदीहरू पनि हुनुहुन्छ, र 160 चाहिँ बाबु नानीहरू छोराछोरीहरू मानव सेवा आश्रमको संरक्षणमा हुनुहुन्छ। हाम्रो एउटै चाहना भनेको सबैका लागि खाना, नाना छाना, स्वास्थ्य र शिक्षा चाहिँ यो धरतीमा जन्म लिएपछि सबैले पाउनुपर्छ भन्ने नै हो, र हाम्रो सपना भनेको सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, नेपालको सडक पेटीमा कसैले पनि बेसहारा भएर अभिभावक विहीनै भएर बस्न नपर्ने अवस्था निर्माण गर्ने चाहिँ यो मानव सेवा आश्रमको प्रतिबद्धता हो। हजुर
4: हजुर, अब 14 वर्षको यात्रा तपाईँहरूले पुरा गरिसक्नु भयो रहेछ, होइन यो समाज सेवा भनेको त्यति सजिलो होइन, यसलाई ठुलो अर्थतन्त्रको व्यवस्था मिलाउनु पर्ने हुन्छ, अनि तपाईँहरूको यो अर्थ सङ्कलनको जुगाड गर्ने मेन सोर्स चाहिँ के रहेको छ अहिलेसम्म?
7: हजुर, अहिले अब मानव सेवा आश्रम सञ्चालनको आर्थिक पाटोको पार्टमा चाहिँ हामी नेपालीहरूबाट नेपालीहरूकै लागि, हामी हुनेहरूबाट नहुनेहरूका लागि, हामी अवसर पाएकाहरूबाट अवसर नपाएकाहरूका लागि थोरै थोरै सहयोगी हात बढ्न सक्नुपर्छ भन्ने नै हो हाम्रो सोच, र मानव सेवा आश्रमले कुनै पनि वैदेशिक दात्री निकायहरूको शर्त सहितको सहयोग स्वीकार्दैन, र आजसम्म यो 14 वर्षको यात्रामा नितान्त नेपाली परोपकारी मनहरू र तिनै तहको सरकार, हाम्रो लोकल गभर्मेन्ट, प्रोभिन्सियल गभर्मेन्ट र सेन्ट्रल गभर्मेन्टको अहिले यतिखेर हाम्रो वार्षिक रूपमा हेर्दै गर्दा झन्डै 40% सहभागिता सरकारको छ भने अरू आवश्यक पर्ने 60% हामीलाई आर्थिक बाटोमा चाहिँ देश विदेशमा रहनुभएका सबै नेपाली परोपकारी मनहरूको मुठी मुठीको सहयोगबाट आश्रम सञ्चालन भइरहेको छ, र यो पटकको हाम्रो अस्ट्रेलिया यात्रा जुन मानव सेवा अस्ट्रेलियाले जुन आयोजना गरेर यतिखेर हामी मेलबर्नमा आइपुगेको छौँ, र हामी मेलबर्नमा रहनुभएका सबै नेपाली परोपकारी मानवता प्रेमी मनहरूसँग पनि नेपालमा भइरहेको अभियानको बारेमा जानकारी गराउने र यो अभियानलाई प्रत्यक्ष रूपमा उहाँहरूलाई जोड्ने नै यो यात्राको मुख्य अभिष्ट छ। हजुर,
4: अनि अब अहिले भर्खरै कुरा उठिहाल्यो होइन मानव सेवा अस्ट्रेलिया भनेर, अब यो अस्ट्रेलियाको च्याप्टरको कुरा गर्नुभयो, अब नेपालीहरू त विश्वभरि छरेर रहेको अवस्था छ अहिले, अस्ट्रेलिया बाहेक अन्य मुलुकहरूमा पनि तपाईँहरूले यस्तो खालको यो परियोजना सञ्चालन गर्नुभएको छ अथवा च्याप्टर अन्य मुलुकहरूमा?
7: हजुर, योभन्दा अगाडि हाम्रो पहिलो विदेशको सेवा चाहिँ हामीले कतारबाट सुरु गऱ्यौँ। हजुर, कतारमा पनि हाम्रो मानव सेवा आश्रमको च्याप्टर छ, हामीले 3 त्यहाँ हाम्रो कार्यक्रम भइसकेको छ, र भावी दिनहरूमा पनि हाम्रा कार्यक्रमहरू हुनेछन्। त्यसै गरी बेलायतमा पनि मानव सेवा आश्रम बेलायत च्याप्टर भनेर त्यहाँ जसरी अहिले अस्ट्रेलियामा दर्ता भएर अफिसियल्ली हाम्रा मानवीय सेवाका क्रियाकलापहरू अगाडि बढिरहेको छ त्यसरी बेलायतमा पनि छ र अब बिस्तारै पछिका दिनहरूमा हामी अमेरिका लगायत क्यानाडा पोर्चुगल लगायत देशहरूमा पनि कोरिया जापानहरूमा पनि हाम्रो कार्यक्रमहरूको योजना छ हजुर यसरी विशेष गरी विदेशमा रहनुभएका सबै नेपाली मनहरूलाई पनि मातृभूमिको सेवामा जोड्ने चाहिँ हाम्रो योजना छ
4: हजुर अब प्रसङ्ग जोडौँ यो हालैको यो बाढीको यो भदौ 10 गते जुन रसुवामा बाढी आएको छ होइन यस यो बाढीको कारणले धेरैको जीवनको उदारतामा पुग्नुभएकाहरूले आफ्ना सहारा गुमाउनु भएको छ भने सानसाना बालबालिकाहरूले आफ्नो अभिभावक गुमाएको छ यस सम्बन्धमा चाहिँ यो मानव सेवा आश्रमले कसरी सोचिरहेको छ तपाईँहरूको केही प्लानहरू छ
7: हजुर स्वाभाविक रूपले अब हाम्रो देशमा यो पटक ठुलो विपद विशेष गरी रसुवा हाम्रो नुवाकोट त्यसको असर धादिङ चितौनसम्म पनि परेको छ धेरै थोरै र धेरै ठुलो असर त रसुवा र नुवाकोटमा नै छ र हामी त्यो विपदपछि मानव सेवा आश्रम सँगसँगै हाम्रो वरिष्ठ गायिका आनी छोइङ डोलमा जसले फुलको आँखामा फुलै संसार गीत गाउनु भएर अमर हुनुभएको छ हामीले संयुक्त रूपमा मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको र देश विदेशमा रहनुभएका व्यक्तिहरूको साथ र सहयोगमा हामीले नुवाकोटमा हामीले झन्डै 250 भन्दा बढी परिवारहरूलाई हामीले भोजनको व्यवस्था मिलायौँ हामी आफैले नै क्याम्प लगाएर उहाँहरूलाई भोजन प्रसादीको गरेर सहजीकरण गर्यौँ र अब उहाँहरूलाई अझ दिगो रूपमा दीर्घकालीन रूपमा कसरी सहयोग गर्न सकिन्छ भनेर पनि अहिले हामी सरकारसँग विचार विमर्श गरिरहेका छौँ हामी कसरी सहयोगी बन्न सकिन्छ भनेर र हामी मानव सेवा आश्रमलाई हामीले सरकारलाई पनि हामीले अनुरोध गरेका छौँ यदि यो बाढीका कारण जो टोटली आफ्नो छोराछोरी गुमाएर एक्लो हुनुभएको त्यस्तो परिवारहरू हुनुहुन्छ भने हामी मानव सेवा आश्रमले उहाँहरूको संरक्षण व्यवस्थापनको गर्ने कुरामा हामीले सरकारलाई प्रतिबद्धता गरेका छौँ र बाबु नानीहरूकै पनि हामीले यदि संरक्षण गर्नुपर्ने अवस्था भयो भने मानव सेवा आश्रम तयार भएको कुरा सरकारसँग हामीले जानकारी गराएको छौँ र हामी हाम्रो तर्फबाट गर्ने साथ र सहयोगमा जुटि नै रहेको छौँ हजुर
4: अनि सरकारसँग तपाईँहरूले जुन यो कुरा चलाइरहनु भएको छ अब पछिल्लो सरकारकै कुरा गरौँ न कस्तो खालको उहाँहरूको रेस्पोन्स कस्तो खालको पाउनु भएछ अहिलेसम्ममा
7: हजुर हजुर एकदमै मिठो साथ छ हजुर अब हामीले भोजन क्याम्प पछि चाहिँ अब अस्थायी संरचनाहरू बनाएर उहाँहरूलाई हामीले सहयोग गर्नुपर्छ कि भन्ने छ अब यो पार्टमा चाहिँ अहिले एकद्वार प्रणालीबाट अगाडि बढ्ने सरकारको नीति योजना भए अनुसार अब सरकारले सरकारको अभिभावकत्वमा नै हामी सामाजिक संस्थाहरू अगाडि बढ्नुपर्ने भए भएर हामी अगाडि बढिरहेछौँ सरकारको साथ सहयोग हामीलाई प्राप्त छ र हामी सरकारको सहयोगी बन्ने कुरामा पनि लागिरहेका छौँ हजुर
4: हजुर तपाईँसँग आज धेरै कुरा गर्ने सोच त मैले बनाएको छैन जे होस् तपाईँलाई हाम्रो रेडियो मार्फत श्रोताहरूलाई यसो परिचित गराउँ भन्ने हिसाबले हो अब अहिलेसम्म जति कुरा गरियो त्योभन्दा बाहेक केही छुटेको छ भने त्यो विषयलाई राख्न सक्नुहुन्छ अनि साथसाथै अनि अब यही रेडियो मार्फत हाम्रो श्रोताहरूलाई पनि तपाईँले निम्तो पनि दिन सक्नुहुन्छ शुक्रबारको कार्यक्रमको लागि
7: हजुर यतिखेर रेडियो सुनेर बसिरहनु भएका सबै मानवता प्रेमी परोपकारी मनहरू हामी यतिखेर मातृभूमिको सडक पेटीमा बेसारा भएर रहनुभएका व्यक्तिहरूको नाना खाना छाना स्वास्थ्य र शिक्षाको प्रबन्ध भइरहेको मानव सेवा आश्रमको सेवालाई अझ प्रभावकारी रूपले अगाडि बढाउनका लागि तपाईँहरूसँग सरसल्लाह गर्न तपाईँहरूको सुझाव सल्लाह लिन र हजुरहरूलाई तन मन धनको त्रिवेणीबाट यो अभियानमा जोड्नका लागि हामी यतिखेर मेलबर्नमा आएका छौँ र विभिन्न मिट एन्ड ग्रिट प्रोग्रामहरू छ र विशेष कार्यक्रम हाम्रो 25 हुने कार्यक्रममा म सबैजनालाई चुले निम्ता भन्न चाहन्छु यहाँहरूको कार्यक्रममा हुने उपस्थितिले मानवता प्रवर्धनसँगै हाम्रो मातृभूमि नेपालको सडक पेटीमा बेसारा भएर रहनुभएका व्यक्तिहरूको अझ उचित तरिकाबाट अझ सकारात्मक तरिकाबाट व्यवस्थापन गर्नका लागि ठुलो टेवा पुग्ने विश्वास छ र यहाँहरू सबैजना को सहभागिताका लागि पनि म सादर अनुरोध गर्दछु।
4: आज हामीलाई यो समय दिएर होइन मानव सेवा आश्रमको बारेमा र सेप्टेम्बर 25 तारिक र त्योभन्दा अगाडिको केही दिन अगाडि हुन गइरहेको कार्यक्रमको बारेमा हाम्रो कार्यक्रम मार्फत जानकारी दिनुभयो, त्यसको लागि हामी यहाँलाई धन्यवाद दिन चाहन्छौँ। मेलबर्न लगायत अहिले दुईवटा सहरमा त कार्यक्रम सम्पन्न भइसकेको छ, अझै केही सहरहरूमा मेलबर्न पछि कार्यक्रम छ होइन, त्यो कार्यक्रम पनि सोचेको भन्दा राम्रो सफलता होस् भन्ने हामी शुभकामना दिन्छौँ। र तपाईँसँग हामी सबैजना 25 तारिक शुक्रबारको कार्यक्रममा साक्षात्कार गर्नेछौँ। अहिलेलाई बिदा हुन्छु, धेरै धेरै धन्यवाद।
7: धेरै धेरै धन्यवाद हजुर।
4: हस् नमस्कार।
7: हस् नमस्कार हजुर।

श्रोताबिन यिनै प्रस्तुतिहरूका साथै आजलाई बिदा माग्ने बेला पनि भएको छ। कार्यक्रम सुनेर साथ दिनुभयो आभार व्यक्त गर्दछौँ। हाम्रो यो प्रसारित कार्यक्रमलाई यहाँहरूले www.thrisia.org.au/chautarima गएर कुनै पनि समय जहाँकैबाट सुन्न पनि सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम सम्बन्धमा यहाँहरूको सुझाव सल्लाह प्रतिक्रिया कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौँ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो melbournechautari@gmail.com। अन्तमा यो बजिरहेको गीत आनी छोयङ डोल्माको स्वर, दुर्गालाल श्रेष्ठको रचना र न्यू बज्राचार्यको सङ्गीतलाई श्रोताहरू समक्ष छाडेर सहकर्मी साथीहरू कृतिका पौडेल, प्रमोद सुवेदी, सरोजा श्रेष्ठ सँगै म लोक पनि श्रोताहरूसँग आजलाई बिदा माग्दछौँ। हाम्रो भेट आउँदो कार्यक्रमहरूमा हुने नै छ। तबसम्मको लागि नमस्कार, शुभरात्री, यहाँहरूको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।